0: जी जना वेलकम बलिकार जी एफ एम 88 रेडियो नेटवर्क जी जी एफ एम मातली जी एफ एम मेहरापुर जी एफ एम सकरंड जी एफ एम मटियारी स्टूडियोज मां अवां आजादी जो जोश यानी जश्न आजादी जो स्पेशल शो बुधो पिया यूनुस पकारी साथ असा यो साथ बाकी 15 मिंटन जो जी मु पहिरीं जिक्र कयो आसे आसे मिंट घटिजंदा 13 मिंट बचा आहिनि 13 मिंटनि में तव्हां कॉल करणु चाहियो था नंबर नोट करे वठो 0331252578 यानी ॿुड़ी 331525786 ऐं ॿियो नंबर आहे 0301185 जी हा 0331 बल्कि 0331333185 ओके जी ॾिसंदासीं त असां सां गॾु कॉल ते केरु हूंदो ऐं बल्कि कॉल ते केरु अची चुको आहे ॾिसी था वठूं केरु असां सां गॾु हलो अस्सलाम वालेकुम जी केरु साहब ऐं किथां खां गुलाब गुल मिठी थरपारकर छा हाल आहे गुलाब गुल जश्न आज़ादी मुबारक हुजनि वालेकुम असलाम तमामु घणी महिरबानी लख थोर आहे जश्न आज़ादी मुबारक हुजनि तव्हांखे ॾिसंदासीं त कॉल ते बि असां सां गॾु केरु आहे उनजे लाइ नंबर हिकिड़े दफ़ो वरी मां रिपीट कयां तकिड़ो छो त तव्हां इहो न सम्झो त मूं नंबर न आहे ॿुधायो त पोइ नंबर आहे 0331252578 यानी 0331525786 ऐं ॿियो नंबर 0313331185 ॾिसंदासीं केरु आहे कॉल ते हलो अस्सलाम वालेकुम साईं मुंहिंजी तबियत ॾाढी भली लॻी पई आहे ख़ैर मुबारकूं ऐं तव्हांखे बि जश्न आज़ादी जो मुबारकूं हा छा हाल आहे ख़ुशि आहियो चांडिया साहब
1: बाबा जेको तोखे राब्ते में हूंदो हींअर हितां मथे ते चाढ़ था तुंहिंजी गाॾी बीठी पर मूंखे नौकिरी जो मसलो ड्यूटी में छुटी आहे कोन
0: हा अच्छा अच्छा बिल्कुलु महिरबानी तव्हांजी तव्हां असां जेके बि आरजी हूंदा आहियूं हुननि जो ख़्यालु रखंदा आहियो ऐं महिरबानी तव्हांजो लख थोरा जी छा चयो अलाए आवाज़ तव्हांजो कटिजे पियो अली अहमद चांडियो साहब जी जी थैंक यू वेरी मच तव्हां कॉल कई जी ओके अली अहमद चांडियो साहब जो आवाज़ सम्झ में नथो अचे इन जे करे महिरबानी तव्हांजो चांडियो साहब थैंक यू भलीकार चवंदासीं उहो लिसनर आहे उहो ॿुधंदड़ आहे जेको हमेशह ख़्यालु रखंदो आहे जॾहिं मुंहिंजी तबियत ख़राब रही त हू बार बार मुंहिंजे नंबर ते कॉल करे हाल अहिवाल वठंदो रहियो सो ॾिसंदासीं त हाणे कॉल ते केरु आहे ऐं कॉल अटेंड करे था वठूं असां सां गॾु आज़ादी जे अॼोके ख़ूबसूरत जशन में शामिल हलो अस्सलाम वालेकुम जी केरु साहब ऐं किथां खां अच्छा हाल आहे सोलंकी साहब ख़ुशि आहियो ठीकु आहियो तव्हांखे जश्न आज़ादी जूं खोड़ सारियूं मुबारकूं
1: हुजनि
0: तमामु घणी महिरबानी मोहबतूं लख थोरा तव्हांजा हलो आवाज़ अचे पियो जी जी आवाज़ अचे पियो हा तव्हां सां गॾु ॿियो केरु पियो ॿुधे महिरबानी नज़ीर सोलंकी साहब जो तव्हांजो महिरबानी कॉल करण जे लाइ लख थोरा महिरबानी ॾिसंदासीं हाणे कॉल ते केरु हलो अस्सलाम वालेकुम
1: ख़ुशी थी
0: महिरबानी सर महिरबानी लख थोरा महिरबानी आबाद हुजो शाद हुजो तारनि में चंड खीर में खंड ऐं मेवनि में अंब हुजो महिरबानी साईं कुर्ब तव्हांजा ख़ुशि हुजो ओके ओके जी जनाब साज़ी आवाज़ साथ में यूनुस बकारी साथ ऐं साथ वधे पियो आख़िरी लम्हात ॾे ॾिसंदासीं हाणे कॉल ते केरु आहे हलो अस्सलाम वालेकुम हलो वालेकुम अस्सलाम केरु साहब ऐं किथां खां छा हाल आहे अलमाणी साहब ख़ुशि आहियो ठीकु आहियो
2: अलहमदुल्ला
0: अलहमदुल्ला जश्न आज़ादी मुबारकूं
1: خیر مبارک تواں گے
0: لکھ تھورا تاں جا خوش جو آباد جو محبت سائیں
1: جی جی
0: اواں سکر بیو کیر پہ بودے
1: رنتا بالبانی
0: جی بیو کیر پہ بودے
1: رنتا بالبانی ایتھان البانی
0: بیو
1: میر محمد البانی
0: بیو
1: نیاز محمد البانی
0: بیو اچھا جی سبنی کے سلام ہے جشن آزادی مبارکوں مہربانی مہربانی ڈسنا سی ہانی کال تے کہہ رہے ہلو السلام علیکم
2: وعلیکم السلام چا ہے سر
0: سر دعا لگی بے کیر صاحب ہیں کتھاں گا
2: سر شعیب جمالی تو گلایا تے نوم خان تھا
0: شعیب جمالی صاحب کیڑا حال ہے تبھی تو کین خوش آیو جشن آزادی لگی پی بالکل انجینئر کے ریکویسٹ تو کریا ہانے ہانے ٹاور تے چڑھی ونی کپڑو ہانی صاف کرے چس اج سوال ان کو اج خوشی ہو ڈی اج من خوشی جو مبارکوں ڈے
2: اچھا خیر
0: مبارک ہو تو مبارک ہو جن چکو ہانے مجھے شو تھی نا ہانے انشاءاللہ شوز ہوں ان میں سوال جواب کھوڑ پوچھنا سی ٹھیک ہے
2: ماشاءاللہ
0: مہربانی مہربانی جمالی صاحب لکھت ہو رہا ڈسندا سی ہانے کال دے کر ہلو السلام علیکم ہلو السلام علیکم کیر صاحب ہیں کتا گاں غلام احمد چانگ خوش آیو ٹھیک آیو چنگا بھلا
3: اللہ یا کرم خیر دعاؤں تا بدایو
0: خیر لگو پیا شکر ہے تاں جشن آزادی مبارک ہو جن
3: تاں کے جن
0: خیر مبارک تاں سا کر بھی کیر پہ بدے
3: مے بھائی تو ہے شہزاد ولی چانگ
0: ہاں بھی کیر ہے
3: کیا دینا
0: دیو
3: اسنے نا
0: دیو
3: اسے دے
0: ٹھیک ہے سبنی کے جشن آزادی مبارک ہو جن اوکے تھینک یو جی جناب جی کالز جو سلسلو تمام تیزی سے سٹھو رہو اے زبردست رہو 0331252578669 نمبر ہے بڑی 3131525786 ائی 0313311185 یہ نمبر ہیں جے کے کھلے لین تا جلا انا 4 منٹ کیر ہوندو جو کال کندو کیر ہوندو جو حال احوال کندو چھو تے پروگرام ہے جاری ساری اواں سا مخاطب ہے ونے پنجو یونس بکاری اج آزادی جو جوش ہے آزادی یہ جشن کے ملائیو پیا جی ایف ایم 88 ریڈیو نیٹ ورک تا ہن مل 4 سٹیشنز تا سان مخاطبن جن میں جی ایف ایم ماتلی جی ایف ایم مٹیاری جی ایف ایم سکر جی ایف ایم مہراپور جو گڈل ہی آواز گونجے پیو ہی آواز وطن عزیز جی محبتن جوش جذبے سے گونجے تو جی جناب رسنا جی کال تے کہہ رہے ہلو السلام علیکم وعلیکم
1: السلام
0: جی جی بالکل انشاءاللہ تھینک یو میٹھا مانو پاکستان زندہ باد تھینک یو مہربانی جی جناب اجا بھی کال ہے ڈس تک کہیں جی

0: اواں جو پیغام بین تائی پہنچے چا اواں چایو تھا تا اواں جی پڈک جی مشہوری تھیے تا پوئے اواں وٹ آہے موجود جی اے میرپور خاص ایف ایم 88 جو آواز جے کو اواں جو پیغام پہنچائے ہر ہند جی اے میرپور خاص ایف ایم 88 کترن ننڈن وڈن شہرن میں بدھو ویندو آہے پبلسٹی جو بہترین ذریعہ جی اے میرپور خاص ایف ایم 88 ودیک رابطے لائے مارکیٹنگ مینیجر موبائل نمبرز 0332-2724-301 0333-3722-071
1: میرپور خاص کی آواز
2: میری زمین ہی میرا آخری حوالہ ہے میں رہوں
3: کیا بات ہے یہ پتہ ہے آپ کو کون ہے
4: کون ہے
3: یہ ہمارے بہت پیارے سے اچھے سے کالر بھی ہیں
5: لسنر
3: جی
5: رخسار آپ کو پتا ہے
3: رخسار نہیں ہے پہلی بات
5: سوری
3: سنا
5: بالکل رخسانہ آپ کو پتا ہے کہ یہ بندہ گم ہو گیا تھا اور پاکستان کو آزاد ہوئے 79 سال ہو گئے اور یہ آج آزاد
4: اچھا یہ کہ ان کو آزاد بھی آپ نے کروایا ہوگا
5: یہ تو بڑی کوششیں کی لیکن یہ خود کو خود آزاد ہو گیا
3: دیکھ لیں جناب ہم آزاد لوگ ہیں ہم آزادی کے طریقے کو جانتے ہیں کہ آزاد کیسے ہوا جاتا ہے اور عرفان علی صاحب کیسے ہیں ہیپی انڈیپینڈنس ڈے اور یہ ہمارے ساتھ سنا ہے اور رخسار سائڈ پہ بیٹھی ہوئی کھانا کھا رہی ہیں اور پتہ نہیں کیا کیا جوسز وغیرہ پی رہی ہیں اکیلے اکیلے وہ تھوڑی دیر بعد ہم بھی پی لیں گے
5: بالکل اور اکیلے کھانے کا مزہ ہی کچھ ہو رہا ہے
3: ہاں بالکل کنجوس لوگوں پاکستان میں کنجوس لوگوں کی کوئی گنجائش نہیں ہے اس لیے اس کی کال ڈراپ کر دو
5: نہیں
3: عرفان بھائی کیسے حال چال ہے ٹھیک ٹھاک
5: ہے
3: آزادی کا دن آپ کیسے منا رہے ہیں
5: ماشاء اللہ بہت اچھا گزر رہا ہے دن اور میں نے پتا ہے
3: نہیں
5: پھر وہی بات آ گئی
3: ہاں
5: میں نے 6 بجے تقریباً آپ کا نمبر ٹرائی کیا تھا تو بزی ملا تھا
3: اچھا
5: میں نے کہا اللہ کرے کہ میں آخری آدھے گھنٹے میں گھر پہنچ جاؤں کہ میں
3: کیا بات
5: ریڈیو سنوں اشفاق بھائی سے بات کروں
3: کیا بات ہے تو آدھے
5: مجھے یہ پتا نہیں تھا کہ آپ کے ساتھ دوسرا آر جے کون ہے
3: اچھا پتہ چل گیا نا
5: تو بس آواز تھوڑی سی سچا رخسار جیسی لگی تو میں نے اس کا نام لے لیا
3: کوئی بات نہیں یہ سب بہنیں آپس میں
4: بالکل
5: اور ابھی تو میں سن رہا ہوں یہ دیکھیں
3: جی جی
5: تو اشفاق بھائی آپ کو پتا ہے دوسری بات بھی
3: نہیں
4: نہیں ہمیں نہیں پتا
5: دوسری بات یہ ہے کہ آج سسٹر مسز علی کے برتھ ڈے ہے
3: او واو مسز علی کا برتھ ڈے ہے تو وش یو ویری ویری ہیپی برتھ ڈے ٹو یو اچھا مجھے صرف ایک بات بتا دیں کہ وہ جتنے پاکستان کی عمر ہو گئی اتنی تو نہیں ہوئی ان کی عمر
5: نہیں
3: اچھا چلیے پھر ٹھیک ہے سسٹر علی مسز علی آپ کو بہت بہت آپ کی سالگرہ مبارک اور آپ اسی طرح اپنے ہر سال کو مناتی رہے ہیں اچھی طریقے سے اپنوں کے سنگ اور ہمیشہ خوش رہے
5: اور میری طرف سے بھی سسٹر مسز علی کو بہت ساری سالگرہ کی مبارک
3: کیوں نہیں آ رہی ہیں
5: ہاں بالکل شاید بزی ہوگی لیکن کوشش کرتے ہیں اس کو بلوا دیتے ہیں 88 پہ
3: جی جی بالکل وہ ہماری ریگولر لسنر ہیں ریگولر کالر ہیں تو آئیں تو
5: اگر اس کی کال لگے نا
3: ہاں
5: اس سے یہ ضرور پوچھنا کہ پاکستان آ کے آزاد ہونے کے بعد آپ کتنے دنوں سے اس کے بعد آزاد ہوئی تھی
3: ہاں یہ بات یہ مجھے بڑی کیوریوسٹی ہو رہی ہے کہ کہیں وہ پاکستان جتنی نہ ہو گئی ہوں
5: بالکل مجھے تو نہیں لگ رہا کہ 79-80 سال کی ہے لیکن پھر بھی پوچھنا پڑے گا
3: پوچھنا پڑے گا اچھا تو عرفان آپ سے ایک سوال پوچھنے والا ہوں
5: جی آج کل
3: جی میں بڑا ہی لین وہ لمبا ہو گیا جی
4: پس گیا
5: آج کل مہنگائی زیادہ ہے نا آسان پوچھیں گے تو سستا ملے گا
3: چلو کوئی نہیں قائد اعظم محمد علی جناح کا مشہور لقب کیا ہے
5: قائد اعظم محمد علی جناح کا گل جناح تو نہیں ہے
3: نہیں نہیں بھائی کیا ہو گیا اللہ اللہ کام پہنچ گئے مشہور لقب کیا ہے مہربان کنفیوز کی کیا بات
4: ہے بولتا
3: بچوں والا کوسچن ہے بچوں والا میں بتاؤں
5: میں بڑا ہوں بڑوں والا کریں
3: بابائے قوم کہتے ہیں یار اور کیا ان کا مشہور لقب بابائے قوم
5: یہ تو ہم سنتے آتے ہیں
3: تو پھر بولے کیوں نہیں چلیے کوئی بات نہیں آپ ہار چکے ہیں یہ مان لیجیے یہ ایڈمٹ کر لیجیے عرفان کہ آپ ہار چکے ہیں آج
5: نہیں ہار کے مان ہار کے ہارنا یہ ہمارا کام اچھا بھائی ایک بات سنیں نا
3: نہیں
5: सुननी पड़ेगी
3: ओके
5: जब हम बच्चे थे छोटे थे
3: अच्छा
5: तो ये सवाल सुनते थे ठीक है
3: सही
5: जैसे ही हम बड़े होते गए तो हम भूलते गए सवाल आप जो पढ़ो वाला है ना वो आप पूछे वरना हम आपको जवाब उल्टा देंगे
3: सवाल करते नहीं आपसे ये पूछते हैं कि आपके लिए पाकिस्तान का मतलब क्या है मेरे लिए पाकिस्तान का मतलब क्या है पता है मेरे लिए मोहब्बत कुर्बानी इसार और बहुत सारा प्यार भरा एहसास आपके लिए पाकिस्तान का मतलब क्या है
5: बिल्कुल हमारे लिए पाकिस्तान का मतलब यही है इश्ताक भाई क्योंकि पाकिस्तान में आज हम आजाद जी रहे हैं
3: जी बिल्कुल
5: और घूम रहे हैं फिर रहे हैं हमारे साथ फलस्तीन लबनान और कश्मीर जैसी हालत नहीं है
3: सही बिल्कुल
5: हम आजाद हैं अगर आज भी कोई मुल्क हमारे ऊपर अटैक करेगा तो फिर उसने वो ही टेक देगा
3: जूते भी खाएगा फिर अगर
5: बिल्कुल खाएगा लोगों ने खाए
3: बिल्कुल खाए और मानते नहीं मिठाई देखो
5: इतने मानने वाले तो वो यही नहीं इस साल देते थे कि मैं नहीं मानता
3: सही बात है
5: तो पता है किस टाइम में मैं इनकी न्यूज के चैनल सुनता था तो जब भी एक चैनल इनका कोई भी पाकिस्तान के खिलाफ बात करता था ना
3: सही
5: तो सारे टीवी के चैनल जो भी छोटी डिश पे चलते थे सब इनके वो ही पाकिस्तान की खिला करते थे
3: चलिए वैसे आपस की बातें हम क्यों उनको डिस्कस करें दफा करें हम अपने पाकिस्तान की बात करते हैं ये बताइए कि आप पाकिस्तान के तमाम जेंजी को तमाम लोगों को क्या पैगाम देना चाहते हैं
5: आज भाई मैं यही पैगाम दूंगा कि हम अपने बच्चों को पढ़ाएं और हम आजादी की खुशियां भी बिल्कुल मना सकते हैं हम आजाद हैं लेकिन हम प्यार मोहब्बत से रहेंगे ना फिर हम आजाद हैं अगर नहीं हम एक दूसरे से लड़ेंगे तो हम अपने घर से निकलते वक्त भी बहुत खौफ से निकलेंगे यार हमारा दुश्मन फला दुश्मन कोई हमारे ऊपर वार न करे
3: एग्जैक्टली तो हम सब आजाद हैं लेकिन जनाब हमें अपने दिमागों को अपने जहनों को भी आजाद करना होगा उस गुलामी से जिसकी हमें पता ही नहीं है कि हम क्यों गुलाम हैं हमारे क्यों जहन मुकीद हैं किसी की क्यों हम गुलामी कर रहे हैं तो हमें उस जहनी तारीकी से निकलना होगा
5: बिल्कुल हम ऐसे बात करेंगे तो ये प्रोग्राम साथी हो जाएगा लेकिन मैं छोटी सी बात कहना चाहूंगा
3: जी जी
5: कि हमारा पाकिस्तान का एक लीडर था जिसका आजकल नाम लेना भी पाबंदी है लेकिन वो यही कहता था कि हम किसी के गुलाम तो नहीं है
3: जी बिल्कुल हमें हर गुलामी से आजाद होना पड़ेगा ना मैं तभी कह रहा हूँ जहनी गुलामी आजाद होना पड़ेगा तो
5: अच्छा भाई
3: जी
5: अगर आज कश्मीर और फलस्तीन के ऊपर जुल्म हो रहा है तो गैर मतलब ममालिक जो हैं उनके खिलाफ वोट नहीं देते
3: जी
5: तो हमसे क्यों वोट लिया जाता है हम क्यों देते हैं उनके हक में वोट

0: एॾो सारो लॻंदो असांखे अधु कलाक में पंज गाना बि हलाईंदासीं पूरा पूरा तव्हां खे हथ में गाना थोरा कढंदा
1: असां छा कयूं हेॾा असां कमर्शियल आहिनि त पोइ असां ॻाल्हाइणो थो पए न गाने में बि
0: बहरहाल हाणे असांखे टेक्स्ट मैसेज अचनि था हुन महिल
2: It's 7:30 p.m. This time check is brought to you by
3: Agar khoobsurti chahiye to Arch apnaye Arch beauty cream banaye radiant sparkling aur de shandar miracle glow Arch beauty cream
1: ha baba sa paanje se jo ke khai chhe khum assalam kehte hain aapko unka ilawa tamam ki bhi 14 august jo ilai saru mubarak ho jan aur hazar khan jatoi bhai hamare sath maujood hain aur hazar bhai hamare sath hain ji aapko bhi azadi ki bahut sari mubarakbad ho बिल्कुल अच्छा सो किशोर भाई कहते सलाम अदा सिदरा बियो सलाम काका रिजवान खुश आयो
0: वाह वाह कुराड़ा खुश आई तू तबे ठीक आ तुजी काको न चंदो घर मुगे
1: मां कुछ न चंदो अच्छा वासु भाई तां जी पासे जो गानो कोशिश कयो ता हलाए सग्यासी ता हलाए वठनासी उने के अलावा चाचा खाली जुनी जो असके ज्वाइन करे को आए
0: भले करे आए चाचा वाह
1: तवां के भी आजादी जो खोड़ सारी मुबारक हो जाए दर्दे दिल से सगड़ मौजूद है वालेकुम अस्सलाम और कहती हैं शाम बखेर आपको भी कहती हैं शाम बखेर के साथ जश्न आजादी मुबारक हो
0: मुबारक
1: और अब्दुल रजाक भाई हमारे साथ हैं असी प्यारे पाकिस्तान जी 79 जश्न आजादी मुबारक बाद पेश कयूं था पारा मोहम्मद खान
0: 79 ना 79 ही
1: 79 ही
0: 79 ही सालगिरह मुबारक सही गो सही बोली तो सेखारा था
1: हां ता मुके सेखारी ना जी अच्छा हाले सुल्तान असा के ज्वाइन करी
0: जी नंदन नंदन गालन ते आपी सर असा गाल कदा आयो पटींदा होया
4: रांजन
0: साहब खेलो तबियत आवाज तो हाँ थोड़ा कटे पो थोड़े पानी लोकेशन के चेंज कजो
4: जी जी हां सही दे दो
0: हां वीआईपी ओड़े पाड़े यार मिटर माइट डोर डगा
4: सब खुश सब पैक लगा पे
0: अल्लाह से खुश रखंदा मुबारक हो जो आज आजादी डाड़ो छ चंदो
4: जी जी सर मुबारक आऊं चंदो सा सजन दोस्तन के सलाम दीजो
0: जी जी केड़न केड़न दोस्तन के सलाम लीलो
4: थैंक वेरी वेरी मुझे दोस्तन यार मैं जो को हार के मुस्तफा हार के
0: कटजी तव्हांखे चाचो घणो थो यादि अचे चाचा ॿुधे पियो न भाउ
1: अॼु चाचो कोन्हे न प्रोग्राम में
0: अॼु यको वेठो प्रोग्राम में टाइम
1: थियो प्रोग्राम में टाइम थियो वेचारो
0: मुंहिंजो अलाए तड़ियो अथऊं घरां अलाए छा छा छा थियो
1: आहे सुबुह 8 बजे जो आयल प्रोग्राम हुयो बिल्कुलु
0: हा सुबुह 8 बजे जो आयल अञा ताईं
1: अञा वेह
0: अलाए भाजे सां जहिड़ो थियो असां
1: लगे
0: चलो 7:33 थी चुका आहिनि आज़ाद 34 थी चुका आहिनि ऐं आज़ादीअ जूं लख लख मुबारकूं हुजनि जेकॾहिं तव्हां हाणे हाणे ॿुधणु शुरू कयो आहे त सिदरा ऐं रिज़वान हुआ असां गॾु गॾु आहिनि बैकग्राउंड ॾे को मज़ो अचे न ॿुधण में अबा कननि ते दॿो अची वियो आहे
1: अच्छा ओके सो ॿियो छा चवणु चाहींदा तव्हां इलाही सालनि खां पोइ तव्हां मुंहिंजे प्रोग्राम में ईंदा आहियो
0: त बसि साल ईअं गुज़री थो वञे
1: अलाह 2026 स्टार्ट थियो आहे मूंखे यादि आहे अलाह
0: अलाह साईं बि क़ुरान शरीफ़ में फरमाए थो न जॾहिं तव्हां मूं वटि ईंदो मां पुछंदोमांव तव्हां खां त केतिरो टाइम तव्हां दुनिया में रही आहियो तव्हां बि इहो पढ़ियो आहे त हक़ीक़त में ज़िंदगी असां जवाबु ॾींदासीं त असां हिकु ॾींहुं या शायदि उनखां بھی گھٹے جڑے قسم جو گنے تڑی
1: تہی زندگی جکا سا ہڈی سا لگے تھی پر وہ اصل اتری مختصر ہے
0: انہیں کرے گھنے کا گھنو تا محنت کیو پنجی زندگی میں جے نوجوان ہیں خاص طور تے اسا انہن کے پنجو یوتھ چوندا سے تا جنزی چوندا ہو تو جنزیز کے خاص طور تے میں گزارش کندم تے تا جی زندگی جو کو بھی مقصد ہے ان کے ایمانداری سان محنت سان جدوجہد سان پنجو جکنے تا حاصل کندو تا انشاءاللہ تعالی رب پاک تا جی ضرور مدد کندو شروع میں پروگرام کے آغاز میں سدا چیم تا جے کے پاکستان جا دشمن ہیں وہ نیست و نابد نابود تھی دشمن وہ نہ جے اسان تے حملو کندا ہیں دشمن وہ بھی ہیں جے کرپشن میں ملوث ہیں وہ بھی ملک کے نقصان پہنچائیں پیا دشمن وہ ہیں جے کے جن جی گورننس صحیح نہ ہے دشمن وہ ہیں جے کے ادارہ صحیح نہ تھا ہلائیں دشمن وہ ہیں جے رشوت وٹھن تھا جے کے بےمانی کندا ہے سب دشمن ہیں نا سو انہی کرے پنجے وطن سا پنجے ملک سا پنجی دھرتی سا پنجے دیش سا پورے ایمانداری سا جو کو ہے سو اساں کے
1: یوں نہ وطن سا تا سچا تھیو نا
0: سچا تھیندا جی ہاں بابا
1: وطن اساں جو
0: تھورو چيو گھنو سمجھو بس سدرا جی ہی
1: ہاں
0: کوالٹی ہے نا تھورو
1: ماں تھورو گالائیندی آیا
0: من ماں متو تو کھاوندا نا
1: نا ایڑی گال نہ ہے اچھا سو کچھ کمنٹس ہیں کمنٹس پڑھی بیٹھوں دا مانو والا ایسا اچھا چوندا
0: مانو سمجھن تھا جی کو گالائیں
1: مانو سے سگن ماچو دن اوے لائے چا چا چوندا اچھا سو ہزار بھگے تھے 79 ہی دانش خان ہمیں سن رہے ہیں کراچی ناظم آباد سے
0: دانش خان
1: جی
0: چلو دانش خیر لگو پیا ابا
1: سنانے ہوتا جاتا
0: ہاں بس
1: الا
0: مجھے بانے نالو
1: اچھا ناظم آباد میں رہنا ہے چاوی
0: وہ گلشن میں رہنا
1: صحیح اچھا حالی سلطان تما کی بھی آزادی مبارک ہو جی اور ان کا علاوہ آزادی جی موقع تے دوستن کے سلام ڈجن تھا بالکل جی عبداللہ علی ہمارے ساتھ آخری
0: آخری چودگی سے علی گلاب شر
1: ہاں جی بہت اچھا پروگرام ہے باجی جی آپ کو بھی بہت ساری مبارکباد ہو جی تھینک یو سو مچ آپ ہمارے ساتھ ہیں اور چاچا کہتے ہیں چاچا جوڑے جو آئے شو میں نہ چاچا جوڑے جو ہلو ویو بابا ادر دل کہتی ہیں شکر ہے سرزوان نے میری آئی ڈی کے نام پر کچھ نہیں بولا
0: خدا ہے بس میں ایڑی گال آئی پر ماں بس
1: چنے دے نو
0: جو کی مینٹلٹی من جی سمجھ گیا یہ
1: گالا بالکل
0: یہ پیرن جڑی مل تائیں کمنٹ پڑھیو نا کر دے دل جو اڑو بھوگ آیو پر من چھ دے نماز ما
1: وہ تے کے کمنٹ ما پڑھیو نہیں تے چے تے لائی ٹائم کھا پوت آیا تے نہ کرے بھوگ آنو پروگرام میں الا کے جو تے کمنٹ ڈٹھو مو
0: تو اسا بھوگ ہی آیو
1: ہم کچھ نہیں بولتے ارے بابا گالا یا گالا ہے
0: یہ کون کچھ نہیں بولتے
1: درد دل
0: درد دل درد جگر گانو بدھو تو درد دل درد جگر پرانو گانو محمد رفیع جو
1: اچھا کشور بھائی کہتے سر رضوان ایکڑو صرف ویک میں ایکڑو پروگرام اواں کیو تا اواں اساں کے خوشی تھی
0: انشاءاللہ انشاءاللہ اللہ کندو
1: ایو تا بس تا چے تے چئی ویندا ہے نہ تواں کہو
0: چلو یا بھی انن جی
1: محبت ہے تواں کی یاد کندا چون تھا بیو نہ تا پر تا ہفتے میں صرف ایکڑو پروگرام کیو
0: انشاءاللہ انشاءاللہ انشاءاللہ
1: اچھا گوٹھ پابو ویرو تھر پارکر سے دلیپ کمار مینگواڑ ہمارے ساتھ ہیں اور نول رائے مینگواڑ دانش بھی ہمارے ساتھ ہیں بہت شکریہ بھائیوں کو ویلکم کہا جاتا ہے اور ایکڑو لسٹ میں ملی نغمو آئے سو ملی نغمو بھی بدھنا سی گڈو گڈ تما کالز کے چکر میں بھی آیا ہو سو بھلے
0: پر ملی نغمو
1: چلو ہاں ملی نغمو بدھی بیٹھو تھا
0: کچھ اسا وطن جی جو کو آئے سو ملی نغمو اگے جو پرانا تا بدھائیں اسا تو پرانے زمانے جا 90s جا
1: جی
0: وہ ڈاڑا زبردست پی ٹی وی جا خاص طور تے جے کے ملی نغمو ہوندا ہن جیوے جیوے پاکستان سو ایک پرچم کے سائے تلے ہم ایک ہیں ناہید اختر جا میڈم نور جہاں جا مہدی حسن جا یہ وطن تمہارا ہے ہم ہیں پاسواں تم ہو پاسواں اس کے
1: ویسے اگے ملی نغمہ الہی ٹھندا اسا تقریبا اسا جی تے جکا بھی آئے لسٹ فولڈر آئے تو نہ میں تقریبا پرانا ہیں ٹھیک ہے پر نیو کلیکشن جکو نہ ہانے تھوڑو گھٹ ہے جے تو سارے لی بگائے جکو وچاڑو مڑے یہ سال میں ایک ملی نغمہ اٹھائیں دو آئے باقی تے اسا کے اترا ہانے کو زیادہ ملی نغمہ نظر بھی کون تھا چن تے مانو اٹھائیں تھا پینا واقعی تا واری گال الہی ملی نغمہ ہوندا ائی وہ اترا پاورفل ہوندا جو مانو بدھی مطلب جوش میں اچے
0: 1950 جی جنگ میں تا سجو ہانے ٹائم بھی گھٹا ہے تو میڈم نور جہاں جا گائل جے کے ملی نغمہ ہوندا وہ جوانن فوجن سجی قوم جا خون جو گرمائے چھڑیندا ہوا سو اے وطن کے سجیلے جوانو میرے نغمے تمہارے لیے ہیں سو بہرحال اللہ کندو وری اساں جا جے نوجوان ہیں وہ ان طرف دھیان دیندا شاعر علی بگا کھا علاوہ بھی
1: جی بالکل صحیح تھا جو
0: بالکل ننڈڑو نہ ہے میرے وطن یہ بھی ڈاڈو سٹھو زبردست ملی نغمہ ہے
1: ان تبیو تو کو آیو ہی کونے بس وہ ایکڑو ہی بیچارے گایو سو ہی ایکڑو ملی نغمہ بدلا
0: تو ماں بس ایکڑو
1: کڈو تھا بالکل
0: ڈن تھی ہو
1: ڈن تھی ہو